0: क्या बात है जी, क्या बात है। मैं कहती हूँ कि वाकई दाद देने को दिल करता है। फरमाइश करने वाले ने कोई कमी नहीं छोड़ी, और जिसने ये सॉन्ग गाया है उसने भी कोई कमी नहीं छोड़ी। म्यूजिक अगर ऐसा हो तो वाकई मैं कहती हूँ प्रोग्राम को तो चार चांद लगने ही लगने। और हमारी ऑडियंस इतनी खूबसूरत चॉइस की हामिल हो तो वे हम उनको दाद देते हैं। हमने आप हमें अपने हमारे प्रोग्राम की क्या दाद देंगे, हम तो आपको दाद देते हैं कि आपकी वजह से हमने इतना खूबसूरत सॉन्ग सुना। वाकई वाकई बेहतरीन म्यूजिक जी, बहुत बेहतरीन। क्या करें, कैसे करें कि घड़ी जो है ना हमारी, वो हमें याद कराती है कि चलते हैं हम ब्रेक पर। अभी तो चलने से पहले ये एक जी हमें अभी फीडबैक जी हमें ज्वाइन किया हुआ है इस वक्त जी, ये मैं देखती हूँ जी इनका क्या आया है। ब्यूटीफुल सॉन्ग हमें पाकिस्तान से श्याम जी ने ज्वाइन किया हुआ है। थैंक यू वेरी मच श्याम जी, आपको मोस्ट वेलकम हमारे प्रोग्राम में। ये खुद इनके प्रोग्राम्स इतने लाजवाब, इतने बेहतरीन कि ये वंडरफुल जिसे कहते हैं ना, एक प्रेजेंटर है हमारे पाकिस्तान में श्याम जी। और ब्यूटीफुल सॉन्ग जी, बहुत शुक्रिया। नैना द की करा, क्या बात है, लव दिस सॉन्ग। आप क्या, मेरे ख्याल में सबने पसंद किया है। आई लव दिस सॉन्ग इज वेल, आई रियली रियली एंजॉयड दिस सॉन्ग, आई रियली लव दिस सॉन्ग, ब्यूटीफुल एनर्जी और सॉन्ग। अच्छा जी, शामिल होता है वो जी। कह रहे हैं कि जी मेरे हर शो में ये प्रोग्राम, ये हमारे पास से चूंकि व्हाट्सएप का ये जो है नंबर है जी, तो वो हमें पाकिस्तान से इनके जो कमेंट्स है, इनके जो फीडबैक है, वो बैनल अक्वामी सतह पर मिलती है जी, और बेहतरीन। और आप सबका जहां जहां दुनिया भर में हमें जिस जिसने ज्वाइन किया हुआ है, आपका बहुत बहुत शुक्रिया जी, और आपका प्रोग्राम को सराहने का शुक्रिया। बल्कि देखिए, आप इतनी खूबसूरत हमें भेज रहे हैं चॉइस और फरमाइश, तो इसकी वजह से सबको ये प्रोग्राम जो है सुनने को मिल रहा है। और वंस अगेन आप सबका भी बहुत शुक्रिया। और हमारी घड़ी जो हमें लेके जा रही है ब्रेक की तरफ, तो आफ्टर द ब्रेक इससे भी बेहतरीन बेहतरीन नहीं, हर सॉन्ग की अपनी एक होती है, क्या कहते हैं उसका, यूनिकपन होता है, हर सॉन्ग यूनिक होता है। लेकिन और भी चलेंगे, ऐसे कह लेते हैं, और भी बहुत से खूबसूरत हमारे पास म्यूजिक नगमात है। और हमारे पास जो हमारे टॉपिक का हम शुरुआत करेंगे, यू विल like that as well. Challenge
1: Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: Sheffield Mellor CIC presents DeciFest Sheffield Mellor 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mellor shopping. Featuring live performances from Lamba Husseinpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
10: Oh, no, no, no.
7: दरअसल सोने के जेवरात के लिए दुबई चले।
1: दुबई का टिकट तो हमने लिया ही नहीं।
7: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
1: जी मिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
7: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज
1: 30 वेटली हिल ब्रैडफोर्ड BD8 8NG फोन 01274477257 दुबई ज्वेलर्स।
7: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की खुआरी से शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रैडफोर्ड BD8 8JL बुखारी पसंद आपकी और हमारी बुखारी।
3: दूल्हे का सेहरा सुहाना लगता है।
1: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
7: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रैडफोर्ड BD8 8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रैडफोर्ड।
1: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
1: खूबसूरत कारपेट्स लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स लिस्टेड एट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग BD3 ADN। बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
4: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
7: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
4: जी हाँ, पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन।
1: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर।
7: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं।
1: डिजिटल क्वालिटी तेज और दोस्ताना सर्विस मेल और फीमेल फोटोग्राफर्स
7: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए।
1: आज ही मुबीन का नंबर मिलाइए
7: 07548419678।
1: AsianWeddingsUK.com जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं।
9: Bradford Asian Radio. Call the studio now 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier.
0: वाओ, अमेजिंग, ब्यूटीफुल। ये हमारा भी जो रेडियो का चैनल अल्हम्दुलिल्लाह, ये रेडियो ब्रैडफोर्ड एशियन रेडियो 1413 AM। वाओ जी, हमने भी बड़े बड़े हम आए रोज आप लोग जैसे सराहते हैं और खुद इतने नॉलेजेबल पर्सनालिटीज जो हैं वो सुन रही है प्रोग्राम, तो वाकई प्रोग्राम को करने का दिल करता है। और मुझे कॉल मौसूल हुई है जी हमारे स्टूडियो टेलीफोन नंबर पर पाकिस्तान से, तो वो जाहिर बात है कि उनका फिर ये खर्चा भी आता है जो कि हम सेव करना चाहते हैं। हमारा व्हाट्सएप नंबर जो है जो उसके ऊपर आप हमें कॉल करके 07800599563 पर भी आप हमें ज्वाइन करके जो है वैसे ऑनेस्टली स्पीकिंग के जो एक दूसरे से इल्मी जो होती है गुफ्तगू, मेरा खुद का भी अगर व्हाट्सएप का नंबर हो तो मैं ऐसे डिसेंट और बावकार लोगों को देना पसंद करती हूँ नंबर के जो वाकई जो है इल्म की जो जितनी भी बातें होती हैं इल्मी अदबी और इल्मी بے ادبی ہی ہم کہیں تو بہت بہترین ورڈنگ ہوگی اور مجھے بہت اچھا لگتا ہے ان کی فیڈ بیک بہت شکریہ شام جی آپ نے ہمیں پاکستان سے جوائن کیا ہوا ہے اور ہمارے جو ریگولر کالر فرام مینچسٹر رخسار احمد صاحب اور جی اب کیا جی کیونکہ انہوں نے بھی بہت مجھے کالز آ رہی ہیں فیڈ بیک آ رہا ہے کہ جی آپ کے آپ کا سانگ جو ہے اس نے تو تہلکا مچا دیا ہے ہم شکر گزار کیا ہم شکریہ ادا کرتے ہیں چودھری رخسار احمد صاحب کا کہ اتنا خوبصورت بیوٹیفل سانگ جو ہے وہ سب کو پسند آیا اور اسی طرح سے ہوتا ہے کہ آپ ہمیں چوائس اچھی بھیجتے تو سب کو جو ہے وہ پسند آ جاتی ہے اور پھر اس طرح سے سلسلہ جو ہے چھائی کا کہہ لیں خوبصورت گفتگو کا کہہ لیں خوبصورت میوزک کا تو وہ چلتا رہتا ہے جی بالکل سامعین کرام ہمارا ٹاپک جو ہے میں اس کو بھی ساتھ لے کے چلتی ہوں بہت ہی خوبصورت ٹاپک کے انسان کی ہمیں دنیا میں جو ہے ہمارا آنے کا مقصد کیا ہے چلے میں یہ جو ہے ہمارے قرآن پاک کی جو ورسز ہیں میں یہ جو ہے سورہ ملک جو ہے 29 پارے میں ہے ہمارے تو میں اس کی جو پہلی آیت مبارکہ ہے کہ تبارک الذی اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم پھر سب کہتے ہیں کہ جی آپ مذہب کو دنیا سے بالکل جدا کر دیتی ہیں تو ایسی کوئی بات نہیں چلو میں کیونکہ بہترین رہنمائی جو ہمارے پاس ہے تو وہ قرآن ہی ہے بہترین ہے وہی ہے ہمارا سب کچھ تو اسی سے گائیڈنس لے کے پھر ہم اپنے ٹاپک کی طرف آگے بڑھیں گے جی اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر علی کل شیء قدیر الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا پاک ہے وہ ذات جس کے قبضہ میں سلطنت ہے اور وہ ہر چیز پر قدرت رکھتا ہے جس نے موت اور زندگی پیدا کی تاکہ وہ تمہیں آزمائے کہ تم میں سے کون اچھے عمل کرنے والا ہے ٹھیک ہے جی اعوذ باللہ من الشیطان الرجیم کا بھی معنی و مفہوم کے میں پناہ مانگتی ہوں شیطان سے شیطان مردود سے اللہ کی دیکھیں اب جب ایک ہم خوبصورت حوالہ لینا چاہتے ہیں تو پھر وہ مکمل اور کمپلیٹ ہونا چاہیے اللہ کے نام سے شروع جو بہت مہربان انتہائی رہنے والا ہے میں چونکہ یہ جو ہے ہم سب اس چیز سے انکار نہیں کر سکتے کہ مذہب اور دنیا کو ہم ایک دوسرے سے جدا نہیں کر سکتے آپ کہیں گے کہ جی ہم اس وقت میوزک کی دنیا میں گھسے ہوئے ہیں انٹرٹیننگ کر رہے ہیں نہیں جب سیریس ہونے کا معاملہ ہوتا ہے تو ہم سیریس ہوتے ہیں کیونکہ یہ ٹاپک ایسا ہے کہ جو ہمیں بالکل ایک ریدم میں رکھتا ہے ایک تناسب میں رکھتا ہے ہم جو ہے وہ چاہے انٹرٹیننگ کر رہے ہیں تو ہم نے حدود نہیں پھلانگنی ہم دنیا کے کہیں بھی کسی کونے میں چلے جائیں ہم اگر ان ورسز سے جو ہے قرآن پاک کی ان سے اگر ہم استفادہ حاصل کریں تو ہم ہر جگہ کے اوپر دیکھیں گے کہ کامیاب ترین انسان ہے مقصد کیا ہے ہمارا کامیابی حاصل کرنا دنیا اور آخرت کی انٹرٹیننگ لے رہے ہیں ہم ایک دوسرے کے ساتھ ہمارا گیٹ ٹوگیدر ہے فیملیز آئی ہوئی ہیں سب گھر میں وہ جسے کہتے ہیں بڑا اچھا لگتا ہے ادھم مچا ہوا ہے اور اس میں بھی ایک چاہت ہے اس میں بھی ایک اپنائیت ہے اس میں بھی ایک حسن ہے تو یہ ساری خوبصورتیاں رانائیاں زندگی کی جو ہیں زندگی کو اور خوبصورت بنا دیتی ہیں جی اب کیونکہ یہ بہت وسیع نظر جسے کہتے ہیں ٹاپک ہے جی اس لیے میں ساتھ ساتھ آپ کے جو فیورٹ سانگز ہیں ان کا بھی سہارا لے رہی ہوں کہ دیکھنا یہ ہے کہ ہم جہاں کہیں بھی ہیں دنیا کے کسی ملک میں یورپ میں بیٹھے ہیں ایشیا میں ہیں جہاں کہیں بھی ہیں ہم نے یہ ذہن میں بات ضرور رکھنی ہے ہمارا مقصد حیات کیا ہے دوسروں کو خوش کر دینا وہ کہتے ہیں نا کہ فرشتوں سے بہتر ہے انسان بننا مگر اس میں لگتی ہے محنت زیادہ. درد دل کے واسطے پیدا کیا انسان کو ورنہ عبادت کے لیے کچھ کم نہ تھے کروبیاں. فرشتے کم نہیں تھے عبادت کے لیے، اللہ پاک کے نہیں ہیں کم، بہت فرشتے ہیں اللہ پاک کے پاس. انسان کا یہی تو رکھ دیا کہ اس میں نفس بھی ہے، نفس. اچھا میں کل پروگرام سن رہی تھی یہ ریڈیو کا، اس پہ وہ بڑا خوبصورت، بہت ہی خوبصورت بات مجھے لگی، مجھے کالر کا نام بھول گیا. انہوں نے کہا کہ جی نفس مطمئنہ کی ہم نے کو لے کے جانا ہے دنیا سے. بہت ہی خوبصورت مجھے بات لگی ان کی کہ واقعی ہم کہتے ہیں، وہ کہتے ہیں کہ جی ہم دعائیں مانگتے ہیں کہ اللہ تعالیٰ ہمیں آسانیاں دے اور آسانیاں تقسیم کرنے کی توفیق عطا فرمائے. تھوڑا سا مجھے سرسری سا یہ سننے کو ملا سینٹینس میں بھی کہ میرا وہ الیوژن جسے کہتے ہیں وہ ہو، لیکن الیوژن ہو، لیکن میں نے خود بھی اس طرف نظر دوڑائی. ہم اکثر یہی دعا مانگتے کہ اللہ تعالیٰ ہمیں آسانیاں، اور بہت خوبصورت دعا ہے. پھر یہ دیکھیں کہ نفس مطمئنہ اور نفس امارہ، اور تین میرا خیال نفس ہے، ایک میرے ذہن میں اس وقت نہیں آ رہا. کہ پھر ہم نے جہاں کہیں بھی ہے نفس ہمارہ کی تباہ کاریاں جو ہے نا ان کو مد نظر ضرور رکھنا ہے. یہ ہے علم اور یہ ہے نالج. چاہے ہم انٹرٹیننگ پروگرام کر رہے ہیں، چاہے ہم بہت کوئی ریلیجیس کہ بالکل ہی ریلیجیس پروگرام ہے، اس میں کوئی بھی ہم اس طرح کی چلیں یا میوزک وغیرہ کا کوئی سہارا نہیں لے رہے. دیکھنا ہم نے یہ ہے کہ انسانیت کے ساتھ ہمارا رشتہ کیا ہے. یہ بھی مجھے کل گفتگو سننے کو ملی، لیکن میں اس میں نہیں جاؤں گی. میں ہم اور آپ اس وقت یہ دیکھتے ہیں بیٹھ کے کہ کسی بھی دنیاوی چلے پہلو سے، ہم کہتے ہیں بھی دنیا داری بھی کوئی چیز ہے، تو چلے دنیا داری کو دیکھتے ہیں کیا ہے ہمارے لین دین میں. ہمارے لین دین میں تناسب ہے، ہماری بول چال، ہماری گفتگو میں تناسب ہے. بہت مجھے دیکھیں میں اب واچ کرنے لگ، سننے لگ گئی، لسن کرنے لگ گئی ہوں یہ ریڈیو کے پروگرامز کے جس میں پھر وہ چل رہی تھی بات بہت ہی ایک کہ جی میں نے ایک اس سے بھی پہلے پروگرام کیا کہ ہم دوسروں کو جو تنقید کا آج کل جی لوگوں نے آف لاتا آف، وہ کون ہے لوگ بھائی؟ وی آل آر دا پارٹ آف آور سوسائٹی، ہم سب پارٹ ہے سوسائٹی کا حصہ، ہم اپنے آپ کو نگلیکٹ کیوں کرتے ہیں؟ اب بات آپ کی، جنہوں نے یہ پروگرام سنا ہے وہ یقیناً ان تک بات سمجھ میں آ گئی ہوگی. اور چلے اوور آل بھی بات کرتے ہیں، بہت سے ایسے ہمیں جی صاحبان صاحبات سے بات کرنے کو ملتی ہے کہ دوسروں کو کریٹیسزم کرنا از اے ویری ایزی ٹاسک، لیکن اپنے کو بھی بات ہم کرتے، کیا ہم ایسا کر رہے ہیں؟ تو پھر ہم نے، ہم سب شامل ہو جاتے ہیں انکلوڈنگ مائی سیلف. یہ مجھے اچھا لگتا ہے، یہ کیا ہم کرتے ہیں، کیا ہم سوچتے ہیں اپنے. وہی پھر وہ کہتے ہیں کہ ایک انگلی دوسروں کی طرف کرو گی تو تین آپ کی طرف ہے. تو یہ جو ہے، کیا ہمارا مقصد دوسروں کو، پھر یہاں پہ انسانیت، ہیومینٹی کمز فرسٹ، ہیومینٹی آ جاتی ہے کسی بیس پہ بھی نہیں. رب العالمین، رحمت للعالمین، اور یہ اتنا وسیع ٹاپک ہے کہ اگر ہم اس کو مد نظر رکھ لیتے ہیں نا کسی بھی جگہ، کسی چلے آپ دنیاوی کی، دنیا داری بھی کوئی چیز ہے کہ آپ دنیا داری ہی کے لحاظ سے لے لیتے، کبھی بھی قدم جو ہے ڈگمگائیں گے نہیں جب دوسروں کی فیلنگز کا ہم خیال رکھیں گے. بہت میں کہتی ہوں کہ مجھے، میری جو وسعت نظری بھی جو ہے، میں یہاں پہ بھی کچھ بیٹھ کے نا جب اوور آل بات کرتے ہیں تو وہ پھر خود بھی دیکھتے ہیں کہ ہم کس زاویے میں، کس اینگل سے چل رہے ہیں. کیا خیال ہے آپ سب کا؟ آپ سب بھی ہمیں جوائن کر کے گفتگو میں بتا سکتے ہیں کہ ڈیفرنٹ پہلو جو ہے ان کو کیسے اپلائی، کس طرح سے اپنے رولز ریگولیشنز جو ہے وہ، تاکہ میں آپ کو، میں نے ہمیشہ کہا ہے عائشہ اختر کا پروگرام جو ہوتا ہے انفارمیٹیو، افیکٹیو، इंफॉर्मेटिव एंड एंटरटेनिंग. एंटरटेनमेंट जी वो कहते हैं कि जी हम देखिए हार्ड वर्क प्लीज आशा जी हमारे लिए कोई खूबसूरत से सॉन्ग जी. बिल्कुल मैंने कहा जी हम पेश करते हैं आपके लिए प्रोग्राम है और साथ साथ अगर हमें इंफॉर्मेशन बहुत खूबसूरत मिल रही है तो मैं कहती हूँ इससे बेहतरीन लम्हात ही और कोई नहीं होते. अगर मैं भी किसी महफिल में जाती हूँ मैं भी लोग दूसरों को सुनती हूँ और फिर मैं कहती हूँ वाह आज तो तबीयत हल्की फुल्की हो गई. क्या ख्याल है आप सबका जरूर बताइएगा जी. हमारे साथ प्रोग्राम में जुड़े रहे और एक खूबसूरत सा ये भी एक किस्म का फरमाइशी नगमा है और जी कहते हैं आपने तो मैडम जी को निकाल ही दिया है अपने प्रोग्राम में. मैडम जी क्यों नहीं आती है? चले आइए हम मैडम जी को सुनते हैं. होपफुली आपको मैडम जी की ये आवाज और ये उनका नगमा जो है बड़ा पसंद आएगा. आइए सुनते हैं फिर इंशाल्लाह दोबारा हम अपनी गुफ्तगू की तरफ बढ़ेंगे. आइए जी खूबसूरत सा सॉन्ग सुनते हैं.

0: سامعین اکرام، برادفورڈ ایشین ریڈیو 1413 اے ایم پر عائشہ اختر آپ کے لیے آج کٹہرے میں کھڑی ہو گئی ہیں، کیونکہ ہر طرف سے یہ جو ٹاپک اتنا وسیع و عریض ہے اور گھیر لی گئی ہوں میں ایک قسم کی، اور مجھے بڑا اچھا لگتا ہے کہ میں اتنے وہ عرصے کے بعد، جب ایک وہ لاوالی پن ہوتا تھا تو ہم کٹہرے میں کھڑے ہوتے تھے اور ہم جو ہے بڑے پرجوش انداز میں ٹاپک کو لے کے بس اپنی بات، لیکن وہ تو تب تو ہم اپنی بات منواتے تھے کیونکہ ٹرافی کا انتظار ہوتا تھا، ہم نے خوبصورت سی ٹرافی ادھر پڑی بھی نظر آتی تھی اور لے کے جانی ہے آج کی محفل، ہم نے لوٹ کے لے کے جانی، ہو نہیں سکتا خالی ہاتھ گئے تو کہیں گے وہ جی واہ یہ کیا ہوا۔ anyway, آپ کو پتا ہی ہے کہ کیا حال ہوتا ہے اس وقت، تو اس وقت بھی گفتگو ہماری جو اس لہج پہ جا چکی ہے کہ ہمیں فیڈ بیک آ رہی ہے، اور اسپیشلی بین الاقوامی سطح پر جب ہمیں جو ہے جوائن کیا جاتا ہے، وہاں سے ہمارے پاس جو فیڈ بیک آ رہی ہے وہ میں آپ کے گوش گزار ضرور کروں گی، تاکہ پتہ چلے کہ بھئی ہمارا ٹاپک اور ہمارے جو ماشاءاللہ اللہ تعالیٰ نے ایک عروج دیا ہمارے ریڈیو کو، کہ کرم نوازی اللہ پاک کی کہ اس وقت جتنی بھی جہاں کہیں بھی دنیا میں ہماری آواز جا رہی ہے اللہ کے فضل و کرم سے، یہ ٹاپک ایک کہیں گے کہ انسانیت کو کور کر رہا ہے، پوری انسانیت کو اس میں ہیومینٹی آ رہی ہے، ہر لحاظ سے ہر ایک پہلو سے یہ ٹاپک جو ہے کور کر رہا ہے، ٹھیک ہے، اس پہ بات چیت جاری و ساری ہے، اور جو ہمیں فیڈ بیک ملی ہے ایز اٹ از آپ کے لیے ضرور بیان کرنا چاہوں گی، بتانا چاہوں گی کہ کیا مجھے کامنٹس مل رہے ہیں۔ اس سے پہلے ہماری ویب سائٹ bradfordasianradio.co.uk اور ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر 01274306677 ہے جی، اور دوسرا نمبر 07800599563 ہے، اور ابھی مجھے جو واٹس ایپ کے اوپر جو کامنٹس ملے ہیں، کال میں نے انہیں کہا کہ نہیں بھائی وہاں پہ آپ کا خرچہ لگ رہا ہے، اور آپ واٹس ایپ کے اوپر کال کر سکتے ہیں، ہمیں کامنٹس چاہیے ہوتے ہیں، فیڈ بیک چاہیے ہوتی ہے، پتا چلے اندازہ ہو کہ آپ لوگ کس حد تک ہم سے جسے کہتے ہیں نا سہمند ہیں، کہ آپ اگری کر رہے ہیں، انجوائے کر رہے ہیں، کیونکہ یہ پروگرام جو ہے بالخصوص آپ کے لیے ہے، آپ کی طبیعتوں کو مد نظر رکھنے کے لیے، اور یقین کرے کہ جو محنت کش طبقہ بھی جو ہے ان کی تفریح تباہ کے لیے، اور اوور آل ورلڈ وائڈ اور ہیومینٹی بیس کے اوپر، کہ اب اتنے اس میں سے پہلو جو ہے اور جو مجھے بتائے گئے ضرور آپ کے گوش گزار کروں گی۔ اس وقت میرے پاس کامنٹس کی لائن لگی ہوئی ہے، کامنٹس جو آ رہے ہیں یہ اللہ کا فضل و کرم ہے الحمدللہ رب العالمین، اور عائشہ اختر کا ہمیشہ کی طرح یہ مقصد ہوتا ہے کہ انٹرٹینمنٹ ہم ضرور کر رہے ہیں، لیکن ہمیں مقصد انسانیت نہیں بھولنا، کسی نہج پہ جا رہے ہیں، کسی اینگل سے جا رہے ہیں، کسی محفل میں ہے، ہم ریپریزنٹ کر رہے ہیں ایک گھر کو، اپنے گھر کو، قوم کو، نسل کو، تو یہ ریپریزنٹیشن جو ہے یہ کیسی ہونی چاہیے، مجھے لگتا ہے یہ بہت سے آئیڈیاز میرے اس دور کے، کہ جب واقعی کالج میں دیکھیں میں بڑی بڑی پلیز نہیں مار رہی، یہ اللہ کا فضل و کرم ہے کہ وہ پھر انسان کی میموری جو ہے وہ ریکال ہو جاتی ہے، انسان جاتا ہے وہاں پہ، اور بڑی علمی و ادبی شخصیات کے سامنے ہم نے ایک نقطۂ نظر پیش کرنا ہوتا ہے، تو اس وقت بھی میری آڈینس جو ہے، اس وقت جو مجھے جوائن کیے ہوئے ہے، آنیسٹلی سپیکنگ کہ اتنی علمی و ادبی ہے، اور ان کے آپ خود بھی، میں نے میرے پاس کلپس آئے ان کے پروگرامز کے، اور میں سمجھتی ہوں کہ وہ سو بیوٹیفل، سو امیزنگ۔ تو اب چونکہ بات جو ہے گئی، مجھے بتا رہی ہے کہ عائشہ اختر سلو ڈاؤن سلو ڈاؤن، آئی تھنک دیٹ وی ول سلو ڈاؤن بیکاز بریک از ویٹنگ فار اس، تو وی ہیو ٹو گو فار اے بریک، ایک چھوٹی سی بریک پہ جانا ہے جی، اور وچ از ویری امپورٹنٹ اینڈ اٹس ناٹ اے پارٹ آف آور پروگرام، is the importance of our program. So, slow down, cool down, cool down, cool down. Let's wait for the break. And after the break, हाजी हाजी हम आज कह रहे हैं हर्षा अख्तर आ गई है आज है हम है देखिए हो इस दबोद के विनर इज बॉबरेशन रेडियो क्या ख्याल है मैं तो यही कहूंगी हर्षा अख्तर हैंड्स अप The winner is Bradfordshire Radio 14:13 AM.
1: All app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is.
3: And the winner is.
4: And the winner is.
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: लीड्स रोड फेस्टिवल 2026 मेला 15-16 अगस्त को एक बार फिर मोर पार्क किलिंगहा रोड ब्रैडफोर्ड में जहां पहली बार किंग ऑफ भंगड़ा इब्राहिम हक अपने गानों से आपके दिलों को धड़काएंगे फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15th एंड 16th ऑफ अगस्त 2026 लीड्स रोड फेस्टिवल
1: ब्रैडफोर्ड एशियन रेडियो द ऑफिशियल मीडिया पार्टनर ऑफ दिस ईयर्स ब्रैडफोर्ड मेला
7: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताजा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रैडफोर्ड BD88JL बुखारी पसंद आपकी और हमारी बुखारी
8: उफ कितनी प्यारी प्यारी खिड़कियां और दरवाजे क्या ही चॉइस है आपका
7: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
8: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
8: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL
8: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644
9: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
7: दुल्हन वो जो पिया मन भाई
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए
7: नित नए डिजाइन के सेट चूड़ियां कंगन कांटे
10: बालियां अंगूठियां और हार
7: जो दुल्हन करे सिंगार
10: आज ही मामू काकी की दुकान
7: खालिस सोने की पहचान
10: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए
10: आपकी शान
7: हमारी आन
10: क्वालिटी की पहचान
7: पाकिस्तान ज्वेलर्स 12 फुटलैंड ब्रैडफोर्ड BD95ER 01274491442
10: पाकिस्तान ज्वेलर्स अरे बेटी की शादी करीब आ रही है समझ नहीं आ रही कि जेवर कहां से लूं
11: अरे भोली तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है
10: सोफी ज्वेलर्स
11: सोफी नहीं सोफी नित नए डिजाइन के जेवरात जिनकी क्या है बात इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम लेडी स्टाफ
10: सोफी ज्वेलर्स 121 ऑकलैंड BD94QU 01274056014 सोफी ज्वेलर्स
1: To become a radio presenter, please call the studio 01274306677. Bradford Asian Radio.
10: ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा कब तक ऐसे ही करेंगे गुजारा
7: अरे सेफ पे राइडर जाएंगे ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे बच्चों को ड्राइविंग भी सिखाएंगे
10: बस ट्रक फोकली टैक्सी लाइसेंस हम है आपको सब कुछ सिखाने को तैयार
7: 30 साल ब्रैडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स ऑटोमेटिक एंड मैनुअल कार्स ऑनलाइन थ्योरी क्लासेस की सहूलत आज ही विजिट कीजिए
7: 33 वेटल लेन ब्रैडफोर्ड 01274201679
10: सेफ पे राइडर.co.uk सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर का फायदा उठाया है, जहाँ कारपेट फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
10: खूबसूरत कारपेट्स, लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।

0: DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में
5: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
6: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
5: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड्स रोड फेस्टिवल
5: ब्रेडफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर
6: आप भी
5: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंटीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
6: आओ असल सोने के जेवरात के लिए दुबई चले
8: मगर दुबई का टिकट तो हमने लिया ही नहीं
6: अरे पगली अब दुबई ब्रेडफोर्ड में ही आ गई जी हाँ दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है
8: झिलमिल करते कांटे बालियां कंगन गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार
6: टॉप क्वालिटी बेहतरीन सर्विस ओपन 7 डेज
8: 30 वेटली हिल ब्रैडफोर्ड BD8 8NG फोन 01274477257 दुबई ज्वेलर्स
6: व्हाइट एबी रोड पर धमाके पे धमाका पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक आटा चावल दालें मसाला जात रोजाना ताज़ा सब्जियां और फल फ्रूट हलाल गोश्त और चूजे फैमिली माहौल में एक ही छत तले हर शय मिले बचिए इधर उधर की ख्वारी से शॉपिंग कीजिए सारी बुखारी से बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL बुखारी पसंद आपकी और हमारी बुखारी
9: दूल्हे का सेहरा सुहाना लगता है
8: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड
8: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
6: तुम्हें पता है भाभी ने वो भी कारपेट के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
8: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3 ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
10: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD6 1DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
0: Sheffield Mellor CIC presents DeciFest Sheffield Mellor 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mellor shopping. Featuring live performances from Lamba Hussainpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
3: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। Bradford Asian Radio.
11: Call the studio now. 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier.
12: اور دوستو، آپ سن رہے ہیں غزل اس نے چھیڑی، میں ہوں رفت عباس۔ آداب ان تمام احباب کی خدمت میں جنہوں نے ابھی ابھی پروگرام سننا شروع کیا ہے۔ وقت ہوا ہے آپ کے پسندیدہ سیگمنٹ ایک شاعر ایک گیت دو آوازیں کا۔ آج ہم آپ کو ماضی کے جھڑوکوں کی سیر کرا رہے ہیں۔ بہت سے ہمارے بزرگ سننے والے کہاں کے کہاں جا پہنچیں گے۔ 1951 کی بات ہے، ایک فلم آئی، نام تھا اس کا دیدار، جس میں ہیرو تھے دلیپ کمار اور ان کا ساتھ نبھا رہی تھی نرگس۔ دیدار کے تمام ہی گانے بے انتہا مقبول ہوئے، لیکن ہاں ایک گیت نے شہرت کی تمام تر بلندیاں طے کی اور وہ ہر ایک کو بے انتہا بھایا۔ اسے تحریر کیا تھا حضرت شکیل بدایونی مرحوم نے، اللہ ان کے درجات کو بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے، مغفرت فرمائے، اور اس کی موسیقی سے اس کو سنوارا تھا شہنشاہ موسیقی، انہیں موسیقار اعظم کا بھی نام دیا جاتا ہے جناب نوشاد نے۔ آپ جانتے ہیں کہ نوشاد نے ایک نیا انداز دیا، فلموں میں کبھی قوالی نہیں آئی تھی، پہلی بار نوشاد ہی کو یہ اعزاز حاصل ہوا کہ انہوں نے قوالی کو بھی فلموں میں شامل کیا۔ ساتھ ہی ساتھ ان کا کمال یہ تھا کہ ہندوستانی سنگیت، ہندو پاک کا جو سنگیت تھا، ان کی موسیقی راگوں سے بھری ہوئی، ان کے گیت جو تھے وہ کسی نہ کسی راگ پر موقوف ہوا کرتے تھے۔ میں ان خوش نصیبوں میں ہوں کہ میں بی بی سی سے منسلک تھا، میں نے انہیں انٹرویو کیا۔ کیا نفیس شخصیت، کیا منکسر المزاج شخصیت حضرت نوشاد کو، اور انہوں نے مجھے بتایا کہ انہیں حکومت نے بہت بڑی ایک زمین دی ہے جہاں وہ موسیقی کی ایک بہت بڑی جو ہے اکیڈمی قائم کرنا چاہتے ہیں، لیکن آدمی سوچتا کچھ ہے، ہوتا کچھ ہے۔ میرے انٹرویو لینے کے تقریباً ایک ماہ بعد اچانک نوشاد صاحب کی طبیعت بگڑی اور وہ جہان فانی سے کوچ کر گئے۔ حق مغفرت کرے، عجب آزاد مرد تھا۔ موسیقار اعظم کا ٹائٹل انہیں ملا ہوا تھا، ان کے جو گیت ہوتے تھے پہلے گیت سے بڑھ کر تھا۔ اللہ تعالی نوشاد کے درجات کو بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے، مغفرت فرمائے۔ کوئی بھی، ظاہر ہے 1951 کی میں بات کر رہا ہوں جب یہ فلم آئی تھی دیدار، اور یہ گیت مقبولیت اور شہرت کی تمام تر بلندیوں پر پہنچا، جسے تحریر کیا تھا شکیل بدایونی نے، موسیقی سے سنوارا تھا نوشاد نے، اور آواز کا جادو لتا منگیشکر اور محمد رفیع کا تھا۔ تو آئیے آج کا एक शायर, एक गीत और दो आवाज़ें। शकील बदायूनी का शुमार उन नामवर शुरा में होते हैं जिनका कलाम जबां ज़द-ए-आम था और जिनके फिल्मी गाने की तादाद ही नहीं मालूम। कितने गीत आपने लिखे, बेशुमार एजाजात से नवाजा गया। आज वो हमारे दरमियान मौजूद नहीं, जहाँ भी हैं अल्लाह ताला उनकी मग़फ़िरत फरमाए। तो आइए सुनते हैं आज का तोहफा, आपकी मोहब्बत और चाहतों के नाम, एक शायर, एक गीत, दो आवाज़ें।